नंबर वन

सिवाय का भारतीय स्वर्गबाट नजिक भएकाले त्यहाँ बस्नु बसै भनी व्रतको चर्च हुने गरेको छ। त्यस्तै गण्डकीमा गाजर कानून के छ भन्दा पन्ध्र पनि अब खबर प्रकाशित छ। दुर्गा पत्र दैनिकमा कर्मचारी स्वर्गमा अनलाइन प्रणाली अब सबै दुर्गमै मात्र बस्नु नपर्ने शीर्षकमा नवीन्द्र सापकोटाले लेख्नु भएको खबर छ। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सबै आफ्नो अनुकूल कार्यालयमा बस्ने परम्परा तोकिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न सहर केन्द्रित भएर वर्षौंसम्म आफ्नो अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले

0: पारेका छन् भने दैनिक उपभोग्य सामग्री पनि घरमै उपलब्ध भइसकेका छन्। यही परिवर्तनले सुकी लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
1: दसैँ किन सरेको भन्दाखेरि मेरो पत्रमा जुन बिरामी हुनुहुन्छ ब्लड क्यान्सर लागेको छ, त्यो जुन केही डाइरेक्ट दिएर सही गर्ने भनेर सोधेको थियो। अनि त्यसको लागि अहिले हामीहरू चाहिँ अब बाटोहरू पनि बन्नु अब सुविधाहरू पनि आउन थाल्यो, त्यही भएर हामी अहिले कमान्ड गर्ने आफ्नो घरमा उपचार

सदस्य

ఈ ప్రశ్న కుసరాంశంలో దేశ

भएको छ। नवीन शताब्दी हो, कालो चस्मा हाल्नेहरू संसद जानै होइन नि। सामुदायिक रेडियो कार्यक्रम हेर्न सक्छ।

Sirio,

0: बीचमा यो उद्योगहरूले त्यहाँ जसले बन्द गरेका छन् केही उद्योगहरूलाई कार्यवाहीको लागि परिवर्तन गरेको टिप्पणी गरेको पनि हामीले सुन्यौँ होइन. यो सबैमा सांसद प्रत्यक्ष सम्भावना हुँदो रहेछ कि तपाईँलाई सांसद पृष्ठभूमिमा हो निर्णय गर्ने चाहिँ फेरि सरकार मात्रै निगरानी हुँदो रहेछ. तपाईँको यो कारण के गर्नुहुँदैछ के बताउँछ?
1: संसदले सबै कुरा सुसंसदले सबै कुरा सरकार एजेन्सन दिने होला. जस्तै अब त्यो

Thank you.

Thank you.

Thank you.

sekarang apa sekali sekarang mau nggak jadi

क्षमता आवृत्ति गर्ने उद्देश्यले सात दिने उद्घोषण तथा व्यक्तित्व कला विकास तालिम शुरू गरेको हो। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर महाश्री नगरपालिकाले आयोजन गरेको तालिमको उद्घाटन नगर प्रमुख खड्ग

¿Qué pasa con el mar? ¿Qué pasa con el mar? ¿Qué pasa con el mar?

साथ साथ साथ विष्णु बहादुर विश्वकर्माले कञ्चनपुर की निर्मलापुर भारतलाई जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाए न्याय दिन नसकेको कारण के हो? यो राज्य संयन्त्रको क्षमता हो कि कारवाही गर्न नचाहेको हो? सरकारले हाम्रो चाहिँ निर्मलालाई प्रवेश

ஆமாம் சார்.

Thank you.

रेडियो गुरुवार एफएम द्वारा चलित प्रसारण सन्देश।

0: Anxiety Southeast.
1: Yeah, nothing else.

0: उपयुक्त खाना नियमित रूपमा खाए। जाउँको कफ गति सकिने र खाना रोजी स्वस्थ टिटोरी र स्वस्थ भविष्यका धारको
1: रेडियो पूर्वाभास जनहितमा जारी।

vídeo gravat de temporada s'han dit les ara i s'han vist.

0: छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो गोवा एफएम द्वारा सन्देश।

Thank you.

0: निर्णय गरौं तर मैले खुल्ला कुरा गरौँ समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौँ स्वस्थ र उज्यालो भविष्य बजौँ
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहितको लागि सन्देश
2: स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो प्रतिबद्धता गति मेरो स्वास्थ्य सेवामा सर्वसुलभ रूपले यहाँको स्वास्थ्य सेवामा आवश्यक परल प्रकारले कौशल्य अस्पताल बाँसगरीमा सम्पर्क गर्न हार्दिक अनुरोध गरी
0: अस्पताल सेवा
2: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराइ
0: प्रत्येक दिन बिहान 8 बजे सन्ध्या 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर से प्याज छाती कलेजो नसा मुटु चेक जाँच पैसा
2: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी हात जोड्ने तथा जनरल सर्जरी प्रसुति सेवा नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराजय
0: 24 घण्टा डिजिटल एक्सरे भिडियो एक्सरे ईसीजी तथा इको मुटु एक्सरे सेवा उपलब्ध भए सुविधा सम्पन्न ल्याबको सेवा उपलब्ध भए पेरालाइस शिशुको मुखबाट बिना नसा दाबेर हातद्वारा अनि चल्न फेरिएको पर्नका फिजियोथेरापी तथा एकुपेन्द्र थेरापी विधि बसेर उपचार
2: फैलिन्छ बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्द्र थेरापी से सफल उपचार गर्दै
0: 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिदिला असहाय नागरिक एकल महिला अनाथ बालबालिका अपाङ्ग ज्येष्ठ नागरिकको पूर्ण सेवामा 10% छुटके व्यवस्था गरिदिला कौशल्य अस्पताल प्रणाली बाँसगरी शाखा 5 बाँसगरी बर्दिया प्लान्ट पेट्रोल पम्प दक्षिण बाजार
2: सम्पर्क फोन नम्बर 084400192 ओ 084400210 बाँसगरी बर्दिया सँगसँगै फोन 11

Benim de

Thank you.

सूचना प्रसारण एकोडी के देखिए 32 दिन अर्थात 2083

ఇక్కడ

所以现在你是来上班。

0: प्रक्रिया मैच हार्ने गरेपछि मुख्य मन्त्रीको र सबै प्राथमिक उपचार अनि वास्तवमा के हो भनेर सोध्नु भएको छ र कैलालीबाट हुनुहुन्छ यो विषयमा
1: सबभन्दा पहिले हामीले मैसुर भने चन्द्र नन्दिनी

सोचेरी परिवर्तन गर्ने भएको छ। यति ग्रामीण भेगमा चाहिँ पर्यटनका लागि प्राय कसरी पत्ता लगाउने यो विषय सर्प हो या होइन भनेर चिन्न चाहिँ गाह्रो हुन्छ, किनकि त्यहाँनिर त्यति धेरै सर्प देखिया हुँदैन।

उहाँहरूले समयमा तपाईँको प्रधान साथीजना पनि

Grazie a tutti.

Σου είπα στέκονται κάπου εκεί, προκύπτει να το βάλω μέσα.

Thank you.

जय शिव का है।

पत्रकारिता इन्टरमा तालिममा हुने संसारका विधिका प्रभावित गरी अरूको मोबाइल मसिन समाचार संकलन लेखन सम्पादन तथा सत्यको प्रभावकारी रूपमा संश्लेषण

नागरिक सर्वेक्षण पार्टीबाट दार्जिलिङबाट कार्यक्रम रेडियो गुरु बाबा एफएमको कार्यकारी निर्देशक एकनाथ चौधरी तालिममा मोबाइल पत्रकारिताका आधारभूत ज्ञान लेखकले निरन्तर सक्रिय प्रशिक्षण रेडियो गुरु बाबा एफएममा काम गर्न अवसर समय दिन चाहनेहरूबाट सहभागी हुन तालिममा ध्याय कल्कियो प्रभावकारी गरेर प्रतिक्रियादेखि शिक्षक ज्ञानहरू सिफन व्यवहारमा लागू गर्न प्रतिबद्धता व्यक्त गर्नुबाट रेडियो गुरु बाबा एफएमको स्टेशन म्यानेजर पुष्पा चौधरी समाचारको परिचय समाचारको स्रोत सम्पादना तथा प्रभावकारी समाचार लेखनका आधारभूत विषयमा प्रशिक्षण दिने असंख्य प्रशिक्षार्थी प्रशिक्षक रमेश चौधरी मोबाइलमा श्री गुणस्तरीय भिडियो लेख्दा विधि भिडियो सम्पादन आवश्यक मोबाइल एप्सको प्रयोग तथा डिजिटल पत्रकारिताका व्यवहारिक पक्षबारे प्रशिक्षण दिएर तालिममा सैद्धान्तिक ज्ञान र फिल्म प्राप्तिको समेत प्राग्य बाँकी नगरपालिका बाल विवाह मुक्त पालिका बनेर अभियान सञ्चालन प्रतिफल स्थिति अपेक्षित सफलता हासिल गर उद्घोषण तथा व्यक्तित्व कला तालिम कार्यक्रम होती नगर प्रमुख खड़ग बहादुरबाट बाल विवाह न्यूनीकरण कलाविधि सचेतनामूलक कार्यक्रम अभियान तथा नीति कार्यक्रम कार्यान्वयन

2083 साउन 19 गते का निर्णय अनुसार संचालन देखि अभ्यास अन्तर्गत साउन 30 गते विषयगत कार्यवाही का सहभागितामा टेबल टप अभ्यास 21 गते दिन तथा आज 22 गते बिहान फिल्ड भेट सिमुलेशन अभ्यास मन्त्रालयको प्रमुख जिल्लाधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष उदन बहादुर हमालको अध्यक्षतामा सञ्चालन फिल्ड अभ्यासमा सम्भावित विपदको अवस्थाका कृत्रिम अनुकरण कर्तिहोस् तथा उद्धार आपतकालीन सम्बन्धमा सूचना व्यवस्थापन स्रोत साधन परिचालन तथा राहत व्यवस्थापन सम्बन्धी कार्यका व्यवहारिक अभ्यास गरिएका जिल्ला विपद व्यवस्थापन समिति यी अभ्यासले विपद जोखिम न्यूनीकरण तयारी तथा सम्बन्धित निकाय बीचका समन्वय क्षमता थप प्रभावकारी हुन विश्वास व्यक्त गरेका कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका सदस्य सुरक्षा निकाय स्थानीय तह विषयगत कार्यालय राजनीतिक दल निर्माण व्यवसाय उद्योग व्यवसाय संघ उद्योग कार्य संघ नागरिक समाज बार एसोसिएसन निर्मित संघ संस्था सरकारवाला निकाय तथा स्वयंसेवकगणका सक्रिय सहभागिताबाट समिति कार्यक्रम सफल बनाए सहयोग गर्न सबको सहभागीकरण धन्यवाद त्यति वास्तविक विपदका समयमा कि पछि सहकार्य समन्वय कर्तृपत्रता कायम गर्न अपेक्षा गर्दा उसको कृत्रिम घटना अभ्यास योजना सञ्चालन तथा सहजीकरणमा सहयोग पुगेन फेरि महत्वपूर्ण विशिष्टता सम्बन्धीको तथा प्राम इन्टरनेसनल नेपाल र सहयोगमा सञ्चालित प्रयास परियोजनाका लगायत सबको साझेदार संस्थाप्रति जिल्ला विपद व्यवस्थापन समितिप्रति विशेष आभार व्यक्त गर्दा शिशुका लाग गाईको दूध अमृत सरमान चाहिँ जन्म परिवार अन्तमा स्तनपान शुरू गर्न छ महिनासम्म गाईको दूध खिलाक होइन शिशुका स्वास्थ्यको लागि सबसे प्रभावकारी उपाय मान्छे तर प्रभाव समय विशेष गरेका कामकाजी महिलाको संख्या प्रति जैवे नियमित स्तनपान कराइने सेक्ना अवस्था प्रतिहरूमा कपडा पैदाइन र दुध वा कामका साथको कारण मोटरको दुधमा फर पर लागबाट आखिर कामकाजी महिला स्तनपान कराए काजी कठिनाई भुक्तिहरूबाट सुनिश्चित एक रिपोर्ट

आफ्नो समय दिएको हुन्छ भनेर चाहिँ

0: प्रदर्शन होस् प्रश्न छ।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु,

Santa Ofimara, solicitó la revisión de eso.

0: Solicit passare gli strategisti.
1: Thank you.

0: से कंपनी ने बात करने का सर विभाग का अनुसार 1134 रूपया उजुरी मिला पत्र मार्फत समाधान भएका सभाले 574 मुद्दा अदालतमा दायर गरिएका छन्। तपाईँकै वैदेशिक रोजगार सेवा ठगी सम्झौता उल्लङ्घनका विभिन्न विभाग अझै व्यापक रहेको संकेत गरेको छ। विभागले उजुरी खर्च लक्ष्य अनुसार गर्न किन सकेको छैन? सिआइएनसँग कुरा गर्दै विभागका महानिर्देशक निराज चढे
1: अनुसार आफै मुख्य खर्च गर्ने

Thank you.

0: अरे 318 वर्ग किलोमीटर क्षेत्रको भौगोलिक भूमि प्रशस्तको भूमि नेपालका लागि लागि नेपाल सरकारले के कस्ता प्रगति गर्नुपर्ने हो त्यो गर्नको लागि हात आर गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली मात्र हो। त्यसलाई हामी कसरी एक दिन भूमिगत छोड्न सक्दैनौँ? हामी कार्य गर्न चाहन्छौँ।
1: विगत सांसद युवराज भुनालले पानीको राजमार्ग एक महिनादेखि अवरुद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सचिवमा पनि माग गर्नुभयो।
2: नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा बिचेको छ भन्ने अभिव्यक्ति सच्याउन अथवा स्पष्टीकरण दिन अथवा लेखहरूबाट हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौँ। जुन माग हामीले छोड्न सक्ने मागको रूपमा रहेको छैन। राष्ट्रियताको सवाल छ, हाम्रो जमिनको सवाल छ। राज्य प्रतिको कुनै पनि विवादस्पद भएलाई हाम्रो राष्ट्रिय हितको लागि राख्न सक्दैनौँ। त्यस कारणले यो विषयलाई हामी सबै प्रतिपक्षीय दलहरूको तर्फबाट फेरि जोडदारका साथ सभामुखमा आह्वान गर्न चाहन्छौँ कि यसलाई रेकर्डमा पठाइयोस्, संसदमा बोलाइयोस्, उहाँले यहाँबाट जवाब दिए हुन्थे। यो समस्या समाधान हुन्छ।
1: संसदका सांसद टिका सन्दुला ज्वालाले विक्रम नागरिकको निशुल्क तथा संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्दै गरिब नागरिकले अन्तिम संस्कारका लागि पनि शास्ति भोग्न नपर्ने व्यवस्था गर्नुपर्ने बताउनु

राष्ट्रीयता सीमा विवाद ग्यास अपराध सर्वसूचीमा विपन्न नागरिक समस्यालाई लिएर सरकार पुग्दा छोट गराएका छन्। नेकपा एमाले सांसद कृपाराम लामाले यो प्लेट निर्माण गर्न र कालापानीको नेपाली भूमिभित्र ल्याउन सरकारले के पहल गरिरहेको छ भन्ने प्रश्न उठाउनुभयो।

समाजवादका सिद्धान्तमा आधारित भएर पार्टीले नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आर्थिक वर्ष 2082 तिरासीको चौथो त्रैमासिक प्रसाददेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार तीन महिनामा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय भएका छन् भने विभिन्न समितिका 8 बैठकमा 12 निर्णय भएका छ। कार्यालयका अनुसार यस अवधिमा मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीति र नेपाल सरकार द्वारा विभाजन नियमावली 2083 कार्यान्वयनमा ल्याइएको छ। पुँजीगत खर्च 68.26% पुगेको तथा प्रमुख विकास र आयोजनाको अनुगमन गरिएको जनाएको छ। नेपाल मेडिकल काउन्सिलले साउन 7 र 8 गते सञ्चालन भएको विशेष परीक्षामा 93.48 प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले आज नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी 1013 जना मध्ये 947 जना उत्तीर्ण भएको जनाएको छ। परीक्षामा जम्मा 65 जना उत्तीर्ण भएका छन्। पाकिस्तान र अमेरिकाबाट सहभागी छ परीक्षार्थी उत्तीर्ण हुँदा भारतबाट 17 मध्ये 13 जना सफल भएका छन्। चीनबाट अध्ययन गरेका 37 जना मध्ये 8 जना मात्रै उत्तीर्ण भएका छन् भने बेलारूसबाट सहभागी 1 जना उत्तीर्ण भएका छन्। नेपालका 14 वटा मेडिकल तथा डेन्टल परीक्षा विद्यार्थी 100% उत्तीर्ण भएका छन्।

Yok, tamam.

0: क्षेत्र दर्जीले महिलाका र महिलामा यसको अभ्यास अपेक्षाकृत कम देखिएको छ।
1: नेपालकी पहिलो ह्युमन मिल्क ब्याङ्कको चार वर्षको प्रेरणादायी यात्रा

सेवा की निर्णय भएका छन्। संसदमा राष्ट्रियता गैर सभाका जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ। कांग्रेस एकलपक्षको राष्ट्रिय मेलालाई देउवाले सम्बोधन गर्ने हुनुभएको छ। एक वर्षमै करिब 4.5% यातायात बढेको छ। सतर्क रहन प्रहरीले आग्रह गरेको छ। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद समय तलब भत्ताको माग गर्दै शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ। नेपाल मेडिकल काउन्सिलको विस्तृत परीक्षामा करिब 93% उत्तीर्ण भएका छन्। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने नेपाल व्यवसायीको घोषणा

Gracias.

0: अपने आवाज समावेशी रेडियो को साझा आवाज यो रेडियो गुरुबाबा एफएम 90.7 मेगाहर्ट्ज
1: निसर्गर रोग बसेपछि स्वस्थ जीवन अपनाई निसर्गा रोग झट्ट भर ध्यानी जीवन खत्तम हुई सन्तुलित खाना खाई व्यायाम श्रद्ध गरी धूमपान मदिरामा सेतु नगरी अनाउन गरी आज कार्य जीवन अचरा निसर्गा रोग बसे बाँचे स्वस्थ जीवन अपनाई
2: रेडियो गुरुबाबा एफएम द्वारा जनहित मजारी सन्देश
3: घरको मान्छेलाई धेरै मिस गर्छु भने अनि उनी पढ्न पनि पाएन तिमीहरू राम्ररी पढ्नु
4: गुट्टा भनेको आफूलाई राम्रो महसुस हुने अनि ब्याट्टा भनेको चाहिँ आफूलाई असहज महसुस हुने
1: कुरा

0: विभिन्न रोगको समस्या भएको बिरामीहरूको लागि खुसीको खबर
1: तपाईँकै सहर पाँचगढी बर्दियाको खना चोक नजिक रहेको कौशल्या अस्पताल पाँचगढीमा यही शनिबारको दिन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर सृजना पोखरेलद्वारा महिलाहरूको सम्पूर्ण रोगको चेक जाँच तथा परामर्श सेवा दिइनेछ।
0: बालरोग विशेषज्ञ रोशन पौडेलबाट बालरोग चेक जाँच तथा परामर्श शुल्क पनि लिनेछ।
1: जनरल सर्जन तथा लेप्रोस्कोपी विशेषज्ञ हर्षित पाठकद्वारा पेट पित्तथैली अण्डाशय हर्निया एपेन्डिक्स लगायत काठागुठी हुने चेक जाँच तथा अपरेशन शुल्क सेवा दिइनेछ।
0: विभिन्न रोगको समस्या भएका बिरामीहरू समयमै चेक जाँच गराई मौकाको फाइदा लिनुहोस्।
1: सम्पर्क नम्बर 084001192 र 400210 कौशल्या अस्पताल पाँचगढी खनाल।

Thank you.

Thank you.

I'm going to go to the hospital.

रिकॉर्ड को था। नॉर्वे को फुटबल संघले फिफा प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने योजना रद्द गरेको भन्दै उनको राजीनामा माग गरेको छ। संघले इन्फान्टिनोका लागि अब फिर्ता हुने कुनै बाटो नरहेको बताएको छ। तर अर्जेन्टिना र मेक्सिको का फुटबल संघहरू उनको समर्थनमा उभिने पछिल्ला देशहरू

0: sağa. Ve Pakistan Prasasit Kosmur Kumirna Sarayu ki sabse çinta takarlı din çetre ka duyzilla ka kehi fahatma hune miktadar istakit kariye ko zunayi ko sağa. Çünkü yönelma koku tesro çara Afganistan da talagi tayo kariye ko sağa. İstaniye protimilitto bara mutbade nagbato utkan vasanti pachi yu istakun kariye ko ho. Pachila dui mahinama Pakistani suraksha bal ve pradarshan kari pich bhaye ka jharatma kanyu manisko mrityu bhaye ko sağa. Yesaki sampanna nirvasan ka pahil दुई साल पनि थाकेनी र हिंसाका आरोपहरूले प्रभावित भएका थिए यो बीबीसी नेपाली सेवा हो
1: साझा पूर्ण स्वागत छ वैदेशिक रोजगारमा नीतिगत सुधार वैज्ञानिक सेवा शुल्क निर्धारण लगायत माग गरी साथै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले विदेशबाट श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ

0: व्यवसायको ती कार्यवाही गरेको भन्दै उनीहरूले नियतमै खोज्छ भनेर भन्दैछन्। त्यस्तो पौटी देखेको के गर्नुभयो तपाईँले?
1: किनकि तपाईँको कुनै सरकारी बाहेक कानुनी व्यवस्थालाई कारणले गर्ने र कानुनको परिपालनमा र कार्यले गर्ने बाहेक कानुनमा नभएका कुराहरू त्यसको नियतमा फुट लागेर नभएका सार्वजनिक निकायले काम गर्न पनि सक्दैन, त्यसरी हामीले गरिएको जस्तो मलाई लाग्दैछ।
0: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पितामानी भए सदरमुखमा एउटा विषय संक्षेपमा प्रधानमन्त्री राजेन्द्र शाहले नेतृत्वको सरकारले वैशाखदेखि यसरसम्मको प्रगति विवरण सार्वजनिक गर्दै यसबीचमा उल्लेखनीय काम गर्नुभएको दावी गरेको छ। प्रगति विवरणमा यसबीचमा भएका मन्त्री परिषदका निर्णयदेखि सरकारबाट दिइएका निर्देशन समेत समेटिएका छन्। सोमतिमा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय र मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकले 12 निर्णय रहेका प्रधानमन्त्रीको सचिवालयले जेसी आन्दोलनपछि सेवा प्रवाह प्रभावकारी बनाउने गरी कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिला सुस्ती हटाउने निर्देशन दिइएको सरकारले उल्लेख गरेको छ।

गरेर बाहिर निस्किनु परेको थियो। अर्की विद्यार्थीले आफूलाई मर्छु भन्ने डर लागेको बताएकी छन्। एक शिक्षकले विद्यार्थीहरू चिच्याउँदै र दौडिँदै गएको देखेको र आफ्नो एक साथीको पनि मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार गोली चलाउने 14 वर्षीय किशोरको पनि मृत्यु भएको छ। यो वर्ष थाइल्यान्डमा विद्यालय

家早起来。

अधिग्रहण सम्बन्धी सूचना चार पार वर्ष 2082 यस वर्ष पनि नगरपालिकाका विभिन्न वडामा प्रथम भए कृषि विकास शाखामा प्राप्त भएका क्रियाशील कृषक समूहहरू प्राधिकरण र नयाँ गठन भई दर्ता नभएका दर्ता गर्न इच्छुक कृषक समूहहरू दर्ताका लागि तपसिल अनुसित र आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि अर्थात् 2083 भदौ 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिई दर्ता तथा अधिकरण गर्नुहुँदा सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित कारण विभाग नमुना र निवेदनको लागि बाँसकोनी नगरपालिका कृषि विकास शाखा राज्य तथा कृषि सेवा केन्द्रमा सम्पर्क गर्न पनि

રેડિયો ગુરુવાબા એફએમ દ્વારા જનહિતમાં જણાવી સંદેશ.

Yeah.

Και τι όμορφα αστάγια μου, σε γείτονια αστάγια μου.

0: बनाउने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

FM द्वारा संगीत मजारी संदेश

Yeah.